0: आवाज तजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज तजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में तजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आठ भाषाओं तजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: نمسی پیارے سننے والو، ریڈیو آواز تاجی کی ہندی بہا کی جاری ہے اور آپ کا سواگت ہے۔ ہمارے پرسارہ میں آپ سن سکتے عیسائی اور ودیشی سماچار، تاجکستان کے نیتک، سانسکرتک، ساماجک جیون کے بارے میں دلچسپ پائنیان، وشلیشن، وشیشگیوں سے بات چیت۔ آج کی ذمہ داریاں میں اس پروگرام کے ایڈیٹر رام جو پروڈیوسر شیر علی والی شیر آپ کا سماچار بہاگ میں سواگت کرتے ہیں اور ہم مکھیہ خبروں سے شروع کریں گے۔